0: You just heard the azan, or the call for Isha, or the evening prayer. The Prophet, peace be upon him, said, "The prayer in congregation is 27 times better than the prayer offered by a person alone." Related by Imam al-Bukhari and Muslim, according to Ibn Umar.
1: And now for your daily guide, the next prayer time will be Subuh, the dawn prayer at 4:45 a.m. tomorrow. This prayer time is based on the Brunei Muara and Tabaran districts. If you are in the Dudong district, add 1 minute, while for those in the Balai district, add 3 more minutes. Now back to the program in Gurkhali.
2: त्यस्तै गरिकन हामीसँग अहिले अर्का विद्वान हुनुहुन्छ, प्राध्यापक डाक्टर देवी नेपालज्यू। उहाँ वास्तवमा नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य पनि रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरिसक्नु भएको छ र उहाँ चाहिँ नेपाल अधिराज्यभरि जहाँ जहाँ पुग्नुहुन्छ त्यहाँको विषयमा, त्यसको चाहिँ वन चाहिँ गल्छिडाहरूको बारेमा, भन्ज्याङ देउरालीहरूको बारेमा, हिमाल पहाडको बारेमा, नदी नालाको बारेमा तुरुन्तै कविता लेखेर आफ्ना श्रोताहरूलाई पस्किहाल्नुहुन्छ। त्यो हिसाबले वास्तवमा देवी नेपाल एउटा आँसु कवि पनि हुनुहुन्छ, उहाँ नेपाली साहित्यका समीक्षाकार पनि हुनुहुन्छ, प्राध्यापक हुनुहुन्छ, उहाँ नेपाली तथा संस्कृत भाषामा पनि उहाँको राम्रो चाहिँ ज्ञान छ। आज हामी उहाँलाई हाम्रो स्टुडियोमा निम्त्याइरहेका छौँ। नमस्कार देवीजी।
3: हजुर नमस्कार सर। सर्वप्रथम त सम्पूर्ण नेपाली जाति जो अहिले महाजातिको रूपमा विश्वभर रहेको छ र नेपाली भाषा विश्व भाषाकै रूपमा अहिले स्थापित छ, नेपाली भाषा बोल्ने र नेपाली जातित्वप्रति गर्व गर्ने सम्पूर्ण श्रोता वर्गमा मेरो तर्फबाट हार्दिक अभिवादन
2: अनि देवीजी, हजुरलाई थाहै छ यो कार्तिक महिना वास्तवमा लक्ष्मीप्रसाद देवकोटाको नाममा रहेको छ। उहाँ कार्तिक महिनामा जन्मिएको हुनाले नेपाली साहित्यमा कार्तिक महिना भन्ने बित्तिकै हामीले चाहिँ लक्ष्मीप्रसाद देवकोटालाई सम्झन्छौँ, त्यस्तै गरिकन चाहिँ भदौ भन्ने बित्तिकै हामी मोतीराम भट्टलाई सम्झन्छौँ। त यो हामीले कार्तिक महिनाको सन्दर्भमा यो कार्यक्रम रेकर्ड गरिराखेका छौँ। यद्यपि लक्ष्मी पूजा त सिद्धिसक्यो तर उहाँ जन्मिएको 27 गते त आउँदैछ, त्यसो भने हामीले चाहिँ यो कार्यक्रम वास्तवमा लक्ष्मीप्रसाद देवकोटाका विषयमा चर्चा परिचर्चा गरेर अगाडि बढाइराखेका छौँ। देवकोटाको खास खास विशेषताहरू 8-10 पोइन्टमा यहाँले चाहिँ सम्झाउनु पर्दा उहाँका विशेषता गरिमा र गौरवहरूलाई कसरी सम्झनुहुन्छ? छुट गरेर टक्क चाहिँ हाम्रा संसारभरि छरिएर रहेका साथीहरूलाई, नेपाली जातिलाई एकपटक भनिदिनुहोस्। हाम्रा चाहिँ श्रोताहरू वास्तवमा ब्रिटिस आर्मीका चाहिँ हुनुहुन्छ, संसारभरि चाहिँ गोर्खाका सदस्यका रूपमा, गोर्खा सदस्य र परिवारको रूपमा छरिएर बस्नुभएको छ। उहाँहरू चाहिँ हाम्रो यो रेडियो सदैव उत्साहपूर्वक सुन्नुहुन्छ। समराइज रूपमा चाहिँ देवकोटाको विशेषताहरू एउटा बुदागत रूपमा पस्किदिनु हुन म अनुरोध गर्दछु।
3: धन्यवाद सर। सर्वप्रथम त म सम्पूर्ण नेपाली जाति जो हामी विगतप्रति गर्व गर्छौँ र हाम्रा आदर्शहरूप्रति गर्व गर्छौँ, ती समस्त नेपालीहरू

0: प्रति सम्मान व्यक्त गर्दछु। र महाकवि देवकोटा यस्तो विराट प्रतिभा हुन् जसका बारेमा कैयौं घण्टासम्म पनि आफ्ना कुराहरू राख्न सकिन्छ। जम्मा 50 वर्ष जीवन बिताएको व्यक्ति र लिखित रूपमा 10 वर्षको उमेरदेखि लेख्न थालेको भने पनि 25 वर्षको उमेरदेखि प्रकाशनमा आएको, किनभने 1991 भदौ महिनाको गोर्खापत्रमा पूर्णिमाको जलधी प्रकाशन भइसके पछाडिको समयलाई हेर्ने हो भने जम्मा 25 वर्षको समय मात्रै हो, तर त्यो 25 वर्षको समयमा एउटा अनुपम साधकले कति काम गर्न सक्दो रहेछ भन्ने कुरा हामी देख्न सक्छौँ। कविताको क्षेत्रमा 100 कविताहरू सिर्जना, खण्डकाव्यको क्षेत्रमा लगभग 3 दर्जन कृतिहरूको सिर्जना, महाकाव्यको क्षेत्रमा प्रकाशित नै आधा
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।